خودیت نرای نوره او که که ابنس میگه گنه بس پروگرام بیه پیس که گه اب سبی آوره سبی سن ولو کیسی وان بیه اصر امیده که گنه اب سبی نه سن آوره بهت بسن کیا ریڈیو ویس بی اس کی سریه جو پیس که گه हम आपको ले चलेंगे अब की बार हम किसी से कम नहीं फिल्म का नाम एक फिल्म जो 2002 में रिलीज किया गया है अनुराधा पोटवाल और सोनू निगम की आवाज में ये गाना पेश किया जा रहा है।